0: number one radio station, FM 92.6, UCP ki duniya.
1: Sufi sings who? That which is, that which was, that which will be.
2: مسلمانی که داند رمز دین رو، نساید پیش غیر الله جبین رو. اگر گردون به کام او نگردد، به کام خود بگرداند زمین رو. این رادیو FM 92.6 است. بشنوید جهان UCP.
3: ایک نیا انداز،
4: ایک نئی سوچ،
3: ایک نئی پہچان،
4: ایک نئی لگن.
3: UCP میں ہے ہر فیکلٹی کی اپنی ایک الگ پہچان.
4: ہم دیتے ہیں پاکستان کو روشن مستقبل طالب علم کے کردار سے.
3: اور جہاں باتیں ہوں مستقبل کی، معلومات کی، اور بحث و تکرار ہو آنے والے وقت کی.
4: جہاں بنتے ہوں مستقبل کے معمار اور کھیل کے میدان میں پورے پاکستان میں. UCP نمبر 1.
3: جب ملتی ہے لگن،
4: محنت،
3: کامیابی اور خلوص،
4: تو بنتی ہے
3: UCP کی دنیا.
4: آپ سن رہے ہیں FM 92.6.
3: سنتے رہیے.
5: السلام علیکم سامعین، میں ہوں آپ کا میزبان شازیب مرزا اور آپ سن رہے ہیں FM 92.6 UCP کی دنیا. فیکلٹی آر میں آپ سب کو بہت بہت خوش آمدید. آج کے خصوصی پروگرام میں ہمارے ساتھ موجود ہیں فیکلٹی آف انجینئرنگ سے ڈاکٹر محمد کامران سلیم. السلام علیکم سر.
6: وعلیکم السلام.
5: سر کیسے ہیں آپ؟
6: الحمدللہ
5: سر، بہت شکریہ آپ کا، آپ نے اپنے ہمارے لیے وقت نکالا. میں اپنے سامعین کو بتاتا چلوں کہ ڈاکٹر کامران ایسوسیٹ پروفیسر ہیں فیکلٹی آف انجینئرنگ میں، ساتھ ہی ساتھ فاؤنڈر ہیں UCP اسپیس ریسرچ سینٹر کے. ڈاکٹر صاحب، تھوڑا سا اپنے بارے میں ہمارے سامعین کو بتائیے گا کہ آپ کیا کام کر رہے ہیں اور کیسے کر رہے ہیں.
6: جی بالکل شاہدیب. شاہدیب، میں نے اپنی انڈر گریجویٹ کی تھی الیکٹریکل انجینئرنگ میں 2004 میں. اس کے بعد میں MSc کے لیے چلا گیا تھا سویڈن میں، جہاں پر میں نے MSc الیکٹریکل انجینئرنگ کی. ساتھ میں میں نے ایک سال یورپین اسپیس ایجنسی میں جرمنی میں کام کیا، جہاں پہ میرا فوکس تھا فارمیشن فلائنگ مشنز کے اوپر. اور اس کے بعد میں نے واپس آ کے پاکستان میں 2007 میں اسپارکو کو جوائن کیا، جو ہمارا نیشنل اسپیس سینٹر ہے، اور وہاں پہ میں نے 2011 تک سرو کیا اور ڈفرینٹ سیٹلائٹ پروٹوٹائپنگ کے اوپر کام کیا، جو پاکستان اس وقت 3 پروجیکٹس پہ کام کر رہا تھا. وہاں پر میں نے اپنی فیڈ بیک دی. اس کے بعد اسی دوران مجھے PhD کا اسکالرشپ ملا کنگ ساؤتھ یونیورسٹی سے، اور اس کے لیے میں نے پرسیو کیا. اور 2016 میں مجھے PhD کی ڈگری ملی تھی کنگ ساؤتھ یونیورسٹی میں، اور میرا کام تھا ریڈارس کے اوپر، فارمیشن فلائنگ کے اوپر، اور ڈفرینٹ اینٹیناز کے اوپر جو کہ آپ ریڈارس میں اور اٹانومس ویکلس کے اندر یوز کر لیتے ہیں، وہاں پر یوز کر سکتے ہیں. واپس آ کے میں نے 2017 میں UCP کو جوائن کیا ایز اے اسسٹنٹ پروفیسر. اور آہستہ آہستہ میرا اسپیس میں انٹرسٹ تھا، اسپیس ٹیکنالوجی کے ساتھ انٹرسٹ تھا، تو میں نے پھر آہستہ آہستہ اپنی لیب ایک ڈیولپ کرنا شروع کی کہ یہاں پر ہم اسپیس ٹیک کے اوپر کام کر سکیں. اور کسی طریقے سے میں پھر اسپیس ٹیکنالوجی کی لیب کو اسٹیم ایجوکیشن سے لنک کر لوں، کہ جہاں پر ہم سائنس، ٹیکنالوجی، انجینئرنگ اور میتھمیٹکس کو فروغ دے سکیں پاکستان کے اندر. اور 2020 میں مجھے ایسوسیٹ پروفیسر کی پروموشن ملی، اینڈ میں نے پھر اس کے بعد ڈفرینٹ جگہوں پہ اپلائی کرتا رہا ریسرچ فنڈنگس کے لیے، پروجیکٹس کے لیے، پرپوزلس کے لیے. اور اس دوران مجھے کیا کہتے ہیں منسٹر آف پلاننگ کی طرف سے رسپانس ملا، اسپارکو جو ہمارا نیشنل اسپیس ایجنسی ہے وہاں سے مجھے رسپانس بڑا اچھا ملا ہے، اور ہمیں کچھ فنڈنگ بھی ہم لے آئے ہیں اپنے ڈپارٹمنٹ میں، جس کے لیے ہم نے شکر گزار ہیں کہ گورنمنٹ نے ہمیں اس کے لیے ایلیجیبل کیا. تو اس وقت میں الیکٹریکل انجینئرنگ ڈپارٹمنٹ میں ہوں، فیکلٹی آف انجینئرنگ میں ہوں، ایسوسیٹ پروفیسر کی پوزیشن میں ہوں، اور آلسو فاؤنڈر ہوں اسپیس ریسرچ سینٹر کا جو ہم نے UCP میں ڈیولپ کیا.
5: سر، یہ جو اسپیس ریسرچ سینٹر ڈیولپ ہوا ہے، ظاہر سی بات ہے ایک ریسرچ سینٹر کو ڈیولپ کرتے ہوئے اچانک تو یہ چیزیں ہوتی نہیں ہیں، ظاہر سی بات ہے ٹیکس ایئرز آف ہارڈ ورک اینڈ ڈیڈیکیشن جو سیٹ اپ ہوا ہے سارا، اینڈ یو آر دا فاؤنڈر آف اٹ. سر، اس کا تھوڑا بتائیں کہ اس کا ویژن اور مشن کیا ہے اس ریسرچ سینٹر کا.
6: تو بیسیکلی اس کا جو ویژن مشن، ہم نے سب سے پہلے جو ہمارا مشن ہے وہ یہ ہے کہ بائی ایئر 2030 ہم نے یونیورسٹی میڈ سیٹلائٹ کو لانچ کرنا ہے. ये मेन मिशन है जिसके ऊपर हम काम कर रहे हैं। अब इसके अलावा इसके हमने छोटे छोटे और हमने मिशन रखे हुए हैं जिसमें हमारा आ जाता है कि स्टेम एजुकेशन को इंजीनियरिंग के साथ कैसे हमने इंटीग्रेट करना है, क्योंकि अब चीज़ इंजीनियरिंग जो है हमारी काफ़ी एडवांस हो चुकी हुई है और ऑन हैंड्स के ऊपर हम चले गए हुए हैं कि बच्चों को प्रैक्टिकल एक्सपीरियंस दिया जाए, ऑन हैंड ट्रेनिंग्स दी जाए, प्रैक्टिकल एक्सपेरिमेंटेशन के साथ उनके कॉन्सेप्ट्स को क्लियर किया जाए। तो बेसिकली यहाँ पर हम डिफरेंट कंपोनेंट्स को, डिफरेंट सिस्टम्स को डिज़ाइन करते हैं और जिनको फर्दर यूटिलाइज करते हैं हम अपने इंजीनियरिंग करिकुलम के अंदर। तो ये हमारा मिशन।
5: अच्छा अच्छा, तो डॉक्टर साहब एक आम लिसनर के लिए, जैसे आपको तो ज़्यादा इन चीज़ों का पता है, तो मेरे जैसे एक आम लिसनर के लिए अक्सर एक कैन सेट की एक टर्म यूज होती है इंजीनियरिंग के अंदर, एक आम लिस्ट है, एक आम शख्स की जुबान में आप कैन सेट को किस तरह एक्सप्लेन कर सकते हो?
6: बेसिकली कैन सेट जो है ये एक स्टूडेंट सैटेलाइट है। अब एक रियल सैटेलाइट अगर हमने बनाना होगा तो रियल सैटेलाइट की कॉस्ट बिलियंस ऑफ डॉलर्स में हो सकती है, मिलियंस ऑफ डॉलर्स में हो सकती है, डिपेंडिंग ऑन कि उसने क्या ऑपरेशन परफॉर्म करना है। तो हम क्या करते हैं कि बच्चों को स्टार्ट करने के लिए एक कैन सेट डेवलप करते हैं। वो कैन सेट क्या होता है, जो सोडा कैन आपका होता है, पेप्सी का कैन है, कोका कोला का कैन है, वो साइज होता है, और उसके अंदर आप एक जो बेसिक सैटेलाइट के जितने भी सब सिस्टम्स होते हैं, कम्युनिकेशन कैसे हो रही है, कैमरा मॉड्यूल लगा हुआ है, डिफरेंट सेंसर्स लगे हुए हैं, वो तमाम सेंसर्स वगैरह उसके अंदर लगे होंगे, और वो सारे आप फिर ग्राउंड स्टेशन एक छोटा सा बिल्ड करते हैं लैपटॉप पे और उसको एंटीना के साथ आप कम्युनिकेट करवाते हैं, और सारा काम जो एक सेटेलाइट से आप लॉन्ग डिस्टेंस पे कर रहे होते हैं आप एक लैब एनवायरनमेंट के अंदर बैठ के कैन सेट के साथ कम्युनिकेट करते हैं। तो इसमें एक स्टूडेंट जो है वो एक पूरे प्रोसेस से गुजर जाता है कि उसको सेटेलाइट के बेसिक सब सिस्टम्स के बारे में एक बहुत अच्छी अंडरस्टैंडिंग डेवलप,
5: यानी वो एक रॉकेट का प्रोटोटाइप कोई चीज, सैटेलाइट का प्रोटोटाइप,
6: बिल्कुल सैटेलाइट का स्टूडेंट प्रोटोटाइप बना लेते हैं और उसको फिर वो आस्ता आस्ता फिर एडवांस करते रहते हैं। और ये काम हम अपनी लैब में भी करते हैं और बेशुमार किस्म की हमने सैटेलाइट्स डेवलप किए हुए डिफरेंट पेलोड्स के साथ, डिफरेंट मिशंस के साथ, डिफरेंट सेंसर्स उसमें लगा के बच्चों को हम फिर सिखाते हैं और फिर वो चीज को आगे यूटिलाइज करते हैं अपने कोर्सेज।
5: तो डॉक्टर साहब जब भी एक स्पेस रिसर्च सेंटर की बात होती है, स्पेस की बात होती है, तो सबसे पहली इंसान के जहन में आती है रॉकेट, एक स्पेसशिप, दूसरे सयारों पे जाना, ठीक है। तो इसके अंदर देखा जाए तो, लेकिन जब देखा जाए तो स्पेस या रिसर्च इससे बहुत ज़्यादा वसी है, बहुत वास्ट इसकी रिसर्च है, लेकिन देखा जाए तो बेसिक कॉन्सेप्ट भी जो रॉकेटरी का वो भी नहीं पता लोगों को। तो थोड़ा बताइएगा हमारे आम लिसनर्स के लिए कि रॉकेटरी असल में है क्या।
6: बिल्कुल सही। तो बेसिकली जो है रॉकेटरी जो है वो हमें रिक्वायर्ड होती है स्पेस को एक्सेस करने के लिए। तो इसके ऊपर भी हम यहाँ पर थोड़ा बहुत काम करते हैं, हमारे स्टूडेंट्स काम करते हैं। अब बेसिकली जो कैन सेट का एक्सपेरिमेंट का जिक्र हो रहा था, तो वो कैन सेट का एक्सपेरिमेंट इंटरनेशनल लेवल पे इसी तरह ही वो परफॉर्म करते हैं कि आप वो स्टूडेंट सैटेलाइट जो होता है उसको आप एक रॉकेट के अंदर इंसर्ट करते हैं और यूजुअली वो उसको हम मॉडल रॉकेट बोलते हैं, और उसको डिजाइन किया जाता है 1 किलोमीटर के एल्टीट्यूड को अचीव करने के लिए। यानी कि बेसिकली आप अपने कैन सेट को या जो स्टूडेंट सैटेलाइट आपने बनाया होता है उसको उस रॉकेट के अंदर डालते हैं, वो रॉकेट जो है लॉन्च किया जाता है, वो 1 किलोमीटर के एल्टीट्यूड पे जाता है और वहां से वो आपके कैन सेट को, जो स्टूडेंट सैटेलाइट आपने बनाया हुआ उसको वो डिप्लॉय करता है। अब पैराशूट के साथ फिर वो आपका कैन सेट भी नीचे आ जाता है और रॉकेट भी जमीन पे आ जाता है। ये दोनों चीजें रीयूजेबल होती हैं।
5: अच्छा अच्छा,
6: दोनों चीजें रीयूजेबल होती हैं और आपके ड्यूरिंग दिस फ्लाइट में आप क्या करते हैं, एक स्टूडेंट के साथ जो एक्सपेरिमेंट में जो सीखता है वो ये सीखता है कि आपने एक सैटेलाइट को लॉन्च करना है तो लॉन्चिंग में क्या क्या प्रॉब्लम्स आएंगी, वाइब्रेशन है, शॉक है, डिफरेंट चीजें हैं जिसको वो हैंडल कैसे करेगा, और इसी तरह सैटेलाइट लैंड हो रहा है, फर्ज करें वो चांद पे लैंड हो रहा है या मार्स में लैंड हो रहा है या इवन अर्थ पे दोबारा लैंड हो रहा है, तो उस लैंडिंग के अंदर क्या क्या प्रॉब्लम्स आते हैं और कैसे आप उसको ग्राउंड स्टेशन के साथ कम्युनिकेट करते हैं। तो ड्यूरिंग दिस कैन सेट ऑपरेशन या एक्सपेरिमेंट आप इन तमाम प्रोसेस से एक स्टूडेंट को गुजारते हैं जो कि बहुत यूजफुल होता है इंजीनियरिंग स्टूडेंट्स के लिए।
5: अच्छा अच्छा, तो डॉक्टर साहब हमने फिलहाल आप में सारी रिसर्च सेंटर, विजन, मिशन, कैन सेट, रॉकेटरी के बारे में जाना है। अभी बहुत सी बातें हैं जो आपसे मजीद करनी है, आपका वक्त में मजीद चाहिए होगा, लेकिन उससे पहले हम एक लेंगे छोटा सा ब्रेक। सामने हमारे साथ कनेक्टेड रहिएगा, इंशाल्लाह आपसे मिलते हैं छोटे से ब्रेक के बाद।

0: नंबर वन रेडियो स्टेशन FM 92.6 UCP की दुनिया।
1: Sufi sings who? That which is, that which was, that which will be.
2: مسلمانی که داند رمز دین را، نساید پیش غیر الله جبین را. اگر گردون به کام او نگردد، به کام خود بگرداند زمین را. این رادیو FM 92.6 است. بشنوید جهان UCP.
3: एक नई सोच,
4: नई सोच,
5: एक नई पहचान,
6: पहचान,
3: एक नई लगन,
6: नई लगन।
5: यूसीपी में है हर फैकल्टी की अपनी एक अलग पहचान।
3: हम देते हैं पाकिस्तान को रोशन मुस्तकबिल तालिबे इल्म के किरदार से।
5: और जहां बातें हो मुस्तकबिल की, मालूमात की, और बहस व तकरार हो आने वाले वक्त की।
3: जहां बनते हो मुस्तकबिल के मामार और खेल के मैदान में पूरे पाकिस्तान में UCP नंबर वन।
5: जब मिलती है लगन,
3: मेहनत,
5: कामयाबी और खुलूस,
3: तो बनती है
5: UCP की दुनिया।
3: आप सुन रहे हैं FM 92.6।
5: सुनते रहिए।
7: السلام علیکم، یونیورسٹی آف سینٹرل پنجاب FM 92.6 UCP کی دنیا سے میں ہوں نبیل ناصر حسین، اور میرے ساتھ موجود ہیں اعظم طارق۔ پروگرام نئی دنیا میں خوش آمدید۔ جی اعظم، کیا حال چال ہیں آپ؟
8: بالکل ٹھیک ٹھاک نبیل بھائی، فریش ایز آلویز۔ آپ سنائے، کیسے ہیں آپ؟
7: الحمدللہ، میں بھی بالکل ٹھیک ٹھاک، خوش باش۔ اعظم، ہم نے دیکھا کہ کرونا کو ہم نے فیس کیا اور بہت سارے لاک ڈاؤن فیس کیے، تو آپ کا کیسا ایکسپیرینس رہا ہے؟
8: نبیل بھائی، اگر میں یہ بات کہوں کہ بہت پازیٹیو ایکسپیرینس رہا ہے، اور یا تو یہ کہوں کہ بہت نیگیٹو ایکسپیرینس رہا ہے، ایسا کچھ بھی نہیں تھا، مگر بہت ہی مڈل میں ہم نے فال کیا ہے۔ کچھ اچھا بھی تھا، کچھ برا بھی تھا۔ جہاں پہ ہم نیوز سنتے تھے اتنے لوگ آج جب اس دنیا سے رخصت ہو رہے ہیں، اور جس طریقے سے شدت سے یہ پھیل رہا تھا، تو ظاہری بات ہے سن کے انسانیت کی وجہ سے افسوس تو بہت ہوتا تھا، بٹ سائڈ بائی سائڈ ہم نے اس وقت کو، اس لاک ڈاؤن کے وقت کی جہاں تک بات کی جائے، اس کو بڑے پروڈکٹیولی استعمال کیا ہے، اور کوشش کی ہے کہ اس ٹائم پیریڈ میں ہم اپنی بہتری کس طریقے سے کر سکتے ہیں، اور اپنے اور اپنے آس پاس لوگوں کی زندگیوں میں کس طریقے سے کام کر سکتے ہیں، تو اس پہ ہم نے ضرور ایفرٹ کی ہے۔ تو میرے خیال سے ایک بڑا ڈائیورس ٹائم رہا ہے یہ ہمارے لیے اور لوگوں کے لیے بھی آس پاس کے۔
7: بالکل ایسے ہی ہے اعظم، بڑا بٹر سویٹ سا ٹائم گزرا ہے میرا۔ ہم نے بہت سارے مسائل کو فیس کیا ہے، لیکن جب ہم مسائل کو فیس کرتے ہیں تبھی تو انسان گرو کرتا ہے اور ایک اس کے لیے نئی راہیں کھلتی ہیں۔ ویسے اگر ہم تھوڑی سی بات کریں اعظم، کرونا کے ٹائم میں، تو کووڈ میں ہم نے بہت سارے بزنسز میں دیکھا کہ لاس ہوا، لوگوں نے بہت سارا نقصان اٹھایا، اور بہت سارے اس طرح کے مسائل ہوئے۔ لیکن اسی کرونا کے وقت میں کچھ لوگوں نے اپنے بزنس کو بہت، ہم نے بہت بوم دیکھا ہے بزنس میں۔ کیا وجہ ہے؟ کون سے ایسے بزنس ہیں جو اتنا بوم کر رہے ہیں؟ کرونا میں پوری دنیا لاک ڈاؤن میں پڑی ہے، لیکن لوگوں نے ان اپرچونیٹیز کو بہت اچھے سے استعمال کیا ہے اور بہت بوم دیکھا ہے۔
8: جی بالکل نبیل بھائی، بہت سے کاروبار ہیں جنہوں نے بہت نقصان اٹھایا، اور نقصان اٹھانے کی بیسک وجہ بھی یہی تھی کہ لاک ڈاؤن لگے تو ہر چیز بند تھی، مگر وہ کاروبار جو کہ انسان کی بیسک ضروریات کا کاروبار ہے، اشیاء کا جو کاروبار ہے، جو گروسری کا کاروبار ہے، جو کہ انسان کی روزمرہ کی اشیاء پہ جو ڈیل چیزیں کرتی ہیں، جو اس کا کاروبار ہے، اس پہ ہم نے بہت بوم دیکھا ہے۔ اور اس کی بوم دیکھنے کی وجہ بھی یہی تھی کہ وہ انسان کی ضرورت کا کاروبار تھا۔ اگر وہ انسان وہ سب چیزیں بائی نہیں کرے گا تو انسان اپنا سروائیو کس طرح سے کرے گا؟ اور وہی چھوٹے چھوٹے جس نے آپ چیزیں نوٹ کرتے ہیں، گروسری ہم لینے جاتے ہیں، آپ کے گھر کے آس پاس بہت سی ایسی شاپس ہوں گی، ریٹیل شاپس ہوں گی، جہاں پہ آپ جاتے ہوں گے اپنے روزمرہ کی اشیاء کی چیزیں خریدنے کے لیے، جو جس چیزوں سے آپ سروائیو کرتے ہو۔ فار ایگزامپل بیوریج ہو گئی، ٹھیک ہے نا، دودھ ہو گیا، جوس ہو گئے، اس طرح کی بہت سی چیزیں ہوتی ہیں۔ تو یہ وہ کاروبار ہے جس نے کبھی نقصان نہیں اٹھایا، اور جس نے کبھی، جو کبھی بند ہو بھی نہیں سکتا آنے والے وقتوں میں، کیونکہ اگر تو یہ بند ہو گیا تو میرے خیال سے لوگوں کی عام ضروریات زندگی کی جو اشیاء ہیں وہ ہی بند ہو جائیں گی۔
7: بالکل اعظم، ایسے ہی ہے کہ ہم نے دیکھا کہ اشیاء خرد و نوش کی جتنی بھی چیزیں تھیں، میڈیکل سے کے حوالے سے، میڈیسن کے حوالے سے جتنی بھی چیزیں تھیں، اور جو انڈسٹری اس سے منسلک تھی، اس پہ بین نہیں لگے، اور انہوں نے بہت ایک بوم دیکھا، اور اپنی مرضی کی قیمتوں پر بھی چیزیں بیچیں، اور ہم نے دیکھا کہ قیمتوں میں بہت زیادہ اضافہ ہوا ہے۔ تو ہمیں تھوڑا سا یہ ایکسپلین کریں، آپ نے ابھی تھوڑی دیر پہلے کہا ریٹیل، یہ ریٹیل کیا ہے، اور یہ چیزیں کس طرح کنٹرول ہوتی ہیں، اور یہ پرائز کا ایک ہائیک دیکھی ہم نے، اور یہ تمام چیزیں، تھوڑا سا اس کو ہمارے لیے سمپلیفائی کریں۔
8: जी नवीर भाई, रिटेल की प्राइस पे आने से सबसे पहले हमें ये जानना बहुत जरूरी है कि रिटेल का प्रोसेस क्या है, रिटेल किस तरीके से वर्किंग कर रही है, और जो रिटेल की जो दुकान के अंदर जो चीजें जो अशिया मौजूद हैं जो कि हम अपनी रोजमर्रा की जिंदगी में इस्तेमाल करते हैं, वो अशिया आ कहाँ से रही है और वो अशिया को बना कौन रहा है और उनको डिस्ट्रीब्यूट कौन कर रहा है और उनको बेच कौन रहा है और उनको इस्तेमाल कौन कर रहा है, ये चार अलग अलग सेगमेंट्स हैं, ये चार अलग अलग लोग हैं। और हम जब तक इन चारों के बारे में डिटेल में नहीं जानेंगे हमें समझ नहीं आएगा कि प्राइस का इश्यू कहाँ पे आता है, क्योंकि हमने बहुत देखा महंगाई हो गई, हर बंदा ब्लेम करता है गवर्नमेंट को, हर बंदा ब्लेम करता है दुकानदार को, मगर उसकी वजह क्या है? वो जब चीजें प्राइसेस में इंक्रीज आ रहा है, एक प्रोडक्ट है अगर उसमें प्राइस में इंक्रीज आता है तो वो इंक्रीज आता है किस तरीके से? तो उसके लिए पहले मैं आपको बताता हूँ कि जो रिटेल का प्रोसेस है वो क्या है। चीजें जब मैन्युफैक्चर होती हैं तो वो डिस्ट्रीब्यूशन के पास जाती हैं, डिफरेंट इलाकों में उनकी डिस्ट्रीब्यूशन को कायम कर दिया जाता है, वही डिस्ट्रीब्यूशन जिम्मेदारी लेती हैं जो अपने आसपास के दुकानदार हैं, जो छोटे से लेकर बड़ा दुकानदार है, उस दुकानदार तक अपनी जो प्रोडक्ट है, अपनी जो बेवरेज है, जो जूस है, जो दूध है, जो ब्रेड है, जो अंडे हैं, जो डबल रोटियां हैं, उन तक पहुंचाने की जिम्मेदारी वो डिस्ट्रीब्यूशन लेती हैं। जब वो डिस्ट्रीब्यूशन जिम्मेदारी लेती हैं अपनी उस तक प्रोडक्ट पहुंचाने के लिए, तो जब वो अपनी प्रोडक्ट अपनी वहां तक रिटेल तक पहुंचाते हैं तो वो रिटेल वाला बंदा ही उसको आगे सेल आउट करता है कंज्यूमर को, जो कि एक जिसको हम कहते हैं एक करियाने की दुकान जिसे हम कहते हैं। जैसे ही अब जहां ये इसका आ गया प्रोसेस, मगर हम बात करते हैं प्राइस में, जब हम इंक्रीज देखते हैं प्राइस का जो इशू आता है, तो प्राइस का इशू वहां से आता है जैसे ही अपनी प्राइस को इंक्रीज करती है वो डिस्ट्रीब्यूशन जो कंपनी जब प्राइस को इंक्रीज करती है, तो जब दुकानदार की मजबूरी हो जाती है उसको वो हाई प्राइस में खरीदने के लिए, जैसे ही वो चीजों को हाई प्राइस में खरीदता है, महंगी करके जब खरीदता है, तो वो ऑटोमेटिकली उसको उसने अपना भी कुछ मार्जिन देखना होता है, क्योंकि एट द एंड ऑफ द डे वो भी अपना कुछ कारोबार कर रहा है, क्योंकि वो अपना जब 1 से 2 रुपए अपने लिए रखता है तो वही 1 से 2 रुपए दुकानदार को और जो हमारा कंज्यूमर होता है उसको तकलीफ देता है कि यार इसने ये प्राइस में क्यों इजाफा किया। हम फिर दुकानदार को एक शॉपकीपर को ब्लेम करते हैं, असल में ब्लेम हमारा करना किसी और को बनता है, मैन्युफैक्चरर्स को बनता है, डिस्ट्रीब्यूशन को बनता है, क्योंकि वो प्राइस में इंक्रीज वो करते हैं। एक रिटेल का कोई कॉन्सेप्ट नहीं होता, एक रिटेल जो दुकानदार है, जो करियाने के दुकानदार पर जो बंदा खड़े होकर जो माल बेच रहा है, उसका कोई लिंक नहीं है प्राइस को अप डाउन करने में।
7: क्वेश्चन मेरे जहन में आया, आपने रिटेल को एक बहुत अच्छे तरीके से एक्सप्लेन किया और आपने कहा कि जब होलसेल से चीज़ें आती हैं और डिस्ट्रीब्यूटर्स को आती हैं तो वो चीज़ें महंगी आती हैं, लेकिन हमने ये भी तो देखा है कि 2 रुपए का मास्क था 5 रुपए का हुआ, लोगों ने 100 का 200 का 300 का भी बेचा, तो वो तो पीछे से तो महंगा नहीं होता होगा, तो उसके बारे में वो किस तरह महंगा होता है, क्या वो शॉर्टेज होती है, डिमांड एंड सप्लाई का इशू होता है, वो क्या होता है, अगर आप मुख्तसरन इस पे कुछ कहना चाहें।
8: डिमांड एंड सप्लाई का ही जिस तरह मैंने बात की, मैं यहाँ से बात करूंगा कि इसी का इशू होता है, जिस चीज की डिमांड ज्यादा होती है तो ऑटोमेटिकली जो वहां के जो लोग होते हैं वो उसमें प्राइस में इजाफा कर देते हैं। पीछे से भी ऑब्वियसली बात है, क्योंकि ये एक तरफ का चेन नहीं चलता आता, क्योंकि हम मोस्टली देखते हैं ब्लेम किसको करते हैं, पहले हम इस पर अगर नजर घुमाएं तो हम सिर्फ जो हमारी अथॉरिटी में जो बंदा होता है, जो हमारे अप्रोचेबल जो बंदा होता है, हम हमेशा उसी को ब्लेम करेंगे, हम हमेशा उसी को बुरा भला कहेंगे, क्योंकि दुकानदार एक हमारे अप्रोचेबल है, हम उसको इजीली अप्रोच करके उसको हम कह सकते हैं, एक जो गली में खड़ा मास्क बेच रहा है हम उसको अप्रोच करके इजीली कह सकते हैं कि यार आप ये महंगा बेच रहे हो, मगर उनके हाथ में नहीं होता, ये प्राइसेस पीछे से इंक्रीज होती हैं और उनकी मजबूरी होती है। फिर जो ऐसे लोग होते हैं जिस तरह करियाना है, मार्क्स वाला है, जो आम गली मोहल्लों में आपको लोग नजर आते हैं, उनकी जिम्मेदारी होती है फिर, क्योंकि उनका रोल भी होता है, उन्हें अपनी जो रोजमर्रा की अशिया की जो खरीदो फरोख्त करनी होती है और अपने सर्वाइवल के लिए कुछ पैसे क्रिएट करने होते हैं, वो उनका जरिया वहां से ही होता है, तो इस वजह से उनकी मजबूरी बन जाती है वो सब चीजों को महंगा खरीदना और फिर आगे महंगा बेचना।
7: ये तो हो गई हमने प्राइस हाइक पे बात की और इसके एक थोड़े से प्रोसेस को समझने की कोशिश की। मुझे ऐसे लगता है कि हमारा प्रोग्राम भी नई दुनिया है, तो नई दुनिया में टेक्नोलॉजी की अगर हम बात ना करें तो ये मुकम्मल नहीं हो सकता। जाहिर है टेक्नोलॉजी में इसने कुछ ना कुछ रोल अदा किया होगा, टेक्नोलॉजी ने चीज़ें आसान की होंगी, और जिन लोगों ने कोरोना के टाइम में फ़ायदा उठाया है यकीनन उन्होंने टेक्नोलॉजी को भी किसी ना किसी तरीके से इस्तेमाल किया होगा। इस हवाले से हम जो है वो मजीद बात कंटिन्यू करेंगे एक छोटी सी ब्रेक के बाद। अपना ख्याल रखें और ब्रेक के बाद ज्वाइन करें FM 92.6 UCB की दुनिया।

0: से बोरियत को भगा दो।
1: वेलकम बैक फ्रॉम द ब्रेक। आप सुन रहे हैं प्रोग्राम नई दुनिया। हमने ब्रेक से पहले बात की मसाइल की, कारोबार के हवाले से बात की हमने, चीज़ों की अशियाए खुर्दोनोश में जो हमने एक बूम देखा कारोबार में, उसके अलावा जो हमने एक प्राइस हाइक देखी, इन तमाम चीज़ों की बात की। और हमने देखा कि बहुत सारे मसाइल हमने फेस करने को देखे, लेकिन हमेशा ऐसे लोग मौजूद रहे जिन्होंने अवेलेबल च्वाइसेस में से अपने आप को बूम भी किया, अपने आप को उस चीज़ का फ़ायदा भी उठाया, और बजाय इसके कि वो उन तमाम शिकायात को देखते और वो कहते हैं कि हमारे पे मसाइल आ गए हैं, उन्होंने उन मसाइल में मौजूद अपॉर्चुनिटीज़ को यूज़ किया और उससे फ़ायदा उठाया। इसमें यकीनन कहीं ना कहीं टेक्नोलॉजी भी यूज़ हुई है, और टेक्नोलॉजी से लोगों ने बहुत सारा फ़ायदा उठाया है कोरोना के टाइम में, लॉकडाउन के टाइम में, और पोस्ट पेंडेमिक वर्ल्ड में भी। अब कोरोना से हम आहिस्ता आहिस्ता बाहर निकल रहे हैं, तो उसमें भी हमने देखा कि लोगों ने इसको बहुत सारा फ़ायदा उठाया है। एक कहावत भी है, लोग कहते हैं कि यह आपकी मर्ज़ी है कि आपने गिलास को आधा भरा हुआ देखना है या आधा खाली देखना है। तो अगर हम पुरउम्मीद तरीके से अपॉर्चुनिटीज़ को देखें और शिकवा ना करें, तो मेरे ख्याल से गुजारी के साथ हम बहुत सारी अपॉर्चुनिटीज़ को अवेल कर सकते हैं। आज हम, आपको क्या लगता है कोरोना में टेक्नोलॉजी ने कितना साथ दिया और ये अप्रोच हमें कितनी देखने को मिली है, एक पुरउम्मीद और अपॉर्चुनिटीज़ को लोगों ने कैसे यूज़ किया?
2: जी नबील भाई, टेक्नोलॉजी तो मुझे ऐसा लगता है कि इस लॉकडाउन के टाइम ने हमें टेक्नोलॉजी के और मज़ीद करीब कर दिया। हम पहले भी करीब ही थे, मगर मज़ीद अच्छे तरीके से जानने का और समझने का मौका दे दिया कि टेक्नोलॉजी का अगर हम सही तरीके से और सही मायनों में अगर इस्तेमाल करें तो ये हमें किस किस जगह पे और किस किस तरीके से फ़ायदा पहुंचा सकती है। जहां पे हमने बात की प्राइसेस इशू के बारे में और एक दुकानदार के कारोबार में किस तरीके से टेक्नोलॉजी का रोल अदा हो सकता है, और ये जो रिसेंट अभी हमने बात की, जो ये जो हमारा रिटेल वाला इशू है, जो ग्रोसरी स्टोर वाला इशू है, उसमें किस तरीके से टेक्नोलॉजी का काम कर रहा है, तो मैं आपको बताता चलूँ कि कुछ ऐप्स भी अब तक आ चुकी हुई हैं जो कि दुकानदार को बड़ा बेनिफिट देती हैं, जो कि दुकानदार को एक एज प्रोवाइड कर रही है। मैं ये नहीं कहूँगा कि मुकम्मल तौर पर रिलीफ प्रोवाइड कर रही है, मगर कुछ हद तक टेक्नोलॉजी अपनी जिम्मेदारी तो मुझे ऐसा लगता है अदा कर ही रही है। तो वो कुछ ऐप्स हैं जो कि जो रोज़मर्रा की खरीदो फरोख्त की जो अशिया हैं वो उस ऐप में मौजूद होती हैं, ईजिली कोई भी करियाने का स्टोर वाला दुकानदार उसको परचेज कर सकता है, और जो मार्केट प्राइस में उसको जो चीज़ें मिल रही होती हैं उससे 1-2-3 रुपए कम में हमेशा उनको वो चीज़ मिल जाती है जो उसकी नीड होती है, जो कि कंज्यूमर्स की नीड होती है। उससे होता यह है कि अगर वो कम में बाय कर रहा है प्रोडक्ट अगर एक, तो वो ऑटोमेटिकली उसको कम में ही बेचेगा। अगर वो कम में ना भी बेचे और उसको अपनी पूरी पूरी प्राइस में ही बेचता है ना, तो एटलीस्ट वो कुछ ना कुछ एट द एंड ऑफ द डे वो कुछ ना कुछ खुद अर्न जरूर करेगा और अपने कस्टमर्स को और अपने कंज्यूमर को कुछ एंड तक रिलीफ जरूर फराहम कर सकता है वो। जी नबील भाई,
1: जी आज़म, आपने बात की तो मैं इसमें थोड़ा सा ऐड करता चलूं कि यह बिल्कुल ठीक बात है कि कोरोना के बाद और कोरोना के टाइम में, लॉकडाउन के टाइम में, लोगों ने ई बिज़नेस को बहुत ज़्यादा प्रमोट किया और इससे बहुत ज़्यादा फ़ायदा उठाया। और हमने देखा कि अब दुनिया खुल रही है, चीज़ें अपनी वापसी पे आ रही हैं और चीज़ें नॉर्मल हो रही हैं, लेकिन जो ई बिज़नेस को जो बूस्ट मिला था वो अपनी जगह पर खड़ा है। जो ई बिज़नेस में इलेक्ट्रॉनिक जो लोग डिलीवरीज करवाते थे, जो ऑनलाइन परचेजिंग करते थे, वो तमाम चीज़ें वैसी की वैसी हैं। तो लोगों को रियलाइजेशन हुई है, एक ये चीज़ रियलाइज़ हुई है कि वो कितना फ़ायदा उठा सकते हैं इससे। हमने देखा कि फ़ूड की बहुत सारी ऐसी चेन्स हैं, फ़ूड के बहुत सारे ऐसे एप्लीकेशन हैं जो कि फ़ूड प्रोवाइड करते थे, क्योंकि लोग बाहर नहीं निकल सकते थे घरों से, तो हमने एक होम डिलीवरी का एक कॉन्सेप्ट देखा, और होम डिलीवरी पहले भी हुआ करती थी, लेकिन जितना बूम हमने कोरोना के टाइम में देखा, हमने लॉकडाउन में देखा, शायद ही कभी देखा हो। और हमने देखा है कि अब दुनिया खुल भी गई है तो वो चीज़ें कंटिन्यू हैं। आपने एक एप्लीकेशन की बात की, तो मैंने भी एक एप्लीकेशन का सुना है कि एक रिटेल शॉप पर एक एप्लीकेशन में तमाम चीज़ों का रिकॉर्ड रखा जा सकता है, हिसाब किताब रखा जा सकता है, या थोड़ी सी आम आदमी के अल्फाज में बात की जाए तो खाते का सिस्टम बहुत इजी हो गया है। हमने देखा है कि हमारे गली मोहल्लों में लोग जो नौकरी पेशा तबका है, जिनको मंथ के बाद सैलरी मिलनी होती है, उनको वो बहुत मुश्किल से अपने तमाम चीज़ें बहुत एक कैलकुलेटेड अंदाज में चल रहे होते हैं, तो उनका हमारे यहाँ देखा जाता है कि डिपार्टमेंटल स्टोर्स पर, ग्रोसरी स्टोर्स पर उनका एक खाता चल रहा होता है जिसमें वो मंथली अपना लिखवा लेते हैं और मंथ के बाद वो पैसे अदा कर देते हैं। तो दुकानदारों के लिए उस खाते को रखना और उसको उन चीज़ों को मैनेज करना बहुत मुश्किल है, चाहे वो फिर अपने घर होम डिलीवरी करवा रहे हों, کرونا اور ان تمام حالات میں یا وہ جا کر خرید رہے ہوں. تو اب ایسی اپلیکیشنز بھی آ گئی ہیں جو کہ جنہوں نے اس چیز کو بہت آسان بنا دیا ہے. آپ نے صرف ڈیٹا انٹر کرنا ہے اور ایٹ دی اینڈ آف دا منتھ وہ تمام کیلکولیشنز اور تمام اس ڈیٹا کی سے نکلنے والی انفارمیشن جو ہے وہ یوز کر سکتے ہیں. اور دن کے بہت سارے گھنٹے جو وہ کھاتے کی کیلکولیشن اور ان تمام چیزوں پر لگا رہے تھے وہ بچ رہے ہیں. تو اگر ہم دیکھیں تو بہت سارے نقصانات بھی اٹھائے, لیکن جن لوگوں کا جو تھوڑا سا پازیٹیو ذہن کے لوگ ہیں اور جو اپرچونیٹیز کو دیکھتے ہیں اور اندھیرے میں بھی ایک کرن کو دیکھ کر پر امید ہوتے ہیں اور اس سے بھرپور فائدہ اٹھاتے ہیں, ایسے لوگوں نے ہمیشہ ترقی کی ہے اور ٹیکنالوجی ان کرنوں میں سے ایک کرن ہے میرے خیال سے. جی آدم
2: جی بالکل نبیل بھائی, وہ یہ وہ کرن ہے جو کہ ہر کاروبار پہ پڑی ہے, نہ کہ صرف اس نے ایک کاروبار کو ایک ایریا کو اسپیسیفک کر لیا کہ میں نے صرف اسی ایریا پہ ہی جانا ہے اور اسی کو بینیفٹ دینا ہے, بلکہ دیکھیں نا یہ ریٹیل ایک شاپ جو کہ میرا نہیں خیال کہ ہم نے آج سے پہلے کبھی اس پہ فوکس بھی کیا ہوگا, مگر ٹیکنالوجی نے چمکایا ہے اس کاروبار کو اور اس بندے کے لیے آسانی پیدا کی ہے اور ٹریڈیشنل بزنسز کے لیے آسانی پیدا کی ہے. جس طرح بھی آپ نے کھاتے کی بات کی کہ کھاتا بنانا اس کا ریکارڈ رکھنا ایک بہت مشکل چیز ہو جاتی ہے دکاندار کا, نہ کہ صرف حساب کتاب کسٹمرز کے ساتھ, ایون دو وہ جس کے ساتھ کام کر رہے ہیں, جس کے ساتھ کاروبار کر رہے ہیں, جہاں سے وہ چیزیں پرچیز کر رہے ہیں, اس کا سارا لین دین کو ایک ریکارڈ کو سنبھال کے رکھنا یہی بہت ایک ٹف چیز ہے. مگر ٹیکنالوجی کی وجہ سے ٹائم کنزیوم ہو گیا ان کا, اب وہی ٹائم وہ بہت سی ادر چیزوں میں بھی لگا سکتے ہیں, اپنی پروڈکٹس کی کوالٹی کو بہتر کر سکتے ہیں, اپنی شاپ کی مینٹیننس میں لگا سکتے ہیں, اپنی شاپ کی ایک اوور آل لک کو مینٹین کر سکتے ہیں. تو ٹیکنالوجی بہت سی جگہ پہ انسان کو بہت بہت سا فائدہ پہنچاتی ہے. آپ کا اس بارے میں کیا کہنا ہے؟
1: جی اعظم بالکل ہے, ہم نے تھوڑی سی پہلے پرائز پر بات کی, تو پرائز کا میں آپ کو بتاتا چلوں کہ آن لائن میں یہ بھی بہت سا فائدہ ہے کہ لوگ جو اپنے گھروں میں سامان رکھ کر بیچ رہے ہیں, جو ای بزنس چلا رہے ہیں, جو ہوم ڈیلیوریز دے رہے ہیں, ان کو کرایہ نہیں دینا پڑتا دکانوں کا, ان کو بہت سارے جو اور مسائل ہیں ٹیکسز نہیں دینے پڑتے اور یہ ان تمام مسائل سے بچ جاتے ہیں. تو ہم نے دیکھا ہے کہ اس میں ایک مارجن بھی زیادہ ہے. اس کے علاوہ ایک اور چیز ہے جس کو ہم آنے والے وقتوں میں ان ڈیٹیل ذکر کریں گے, جس کو ہم ڈیجیٹل مارکیٹنگ کہتے ہیں یا ای بزنس میں آپ گھر بیٹھے آن لائن لیپ ٹاپ پر کیسے کما سکتے ہو. تو جب ہم کوئی بھی ایپلیکیشن کھولتے ہیں جو کہ الیکٹرانک بزنس کی فارم میں ہے, چاہے وہ ریٹیل کی ہے, چاہے وہ فوڈ ڈیلیوری کی کوئی ایپلیکیشن ہے, تو وہاں پر جب ان کی ٹریفک بڑھتی ہے تو اس پر بھی ایڈورٹیزمنٹ چلتی ہے, وہ اس سے بھی کماتے ہیں. تو یہ وہ تمام اپرچونیٹیز ہیں جو کریٹ کی گئیں, جو پہلے موجود تھیں لیکن اس پر اتنا فوکس نہیں کیا گیا اور اس کو کریٹ کیا گیا. اسی طرح کی ہم بات کرتے رہیں گے.
2: جی نہیں بالکل آپ نے صحیح بتایا, ای بزنسز کے بارے میں بات کی جائے تو بہت سے ایسے ای بزنسز بھی آگے ہوئے ہیں جو کہ جنہوں نے عام کاروبار کی جگہ لے لی, کیونکہ ٹیکنالوجی کا دور ہے تو ٹیکنالوجی میرے خیال سے اپنا پورا غلبہ قائم کر رہی ہے. مگر ہم اس بارے میں بات کریں گے انشاءاللہ اپنے نئے شو میں, نیکسٹ شو میں. مگر آج ہم بات کریں گے ٹیکنالوجی جس طریقے سے ریٹیل کی میں نے بات کی, گروسری شاپس کی بات کی, اس میں ایکسٹریم لیول پہ اگر ہم بات کریں تو اس میں کس طریقے سے یہ ٹیکنالوجی اپنا کام کر رہی ہے.
1: جی یہ تو ہو گئی اپلیکیشنز کی بات کی اور ہم نے لوکل لیول پر لوگوں نے اس سے کس طرح فائدہ اٹھایا اور یہ تمام چیزیں, لیکن ٹیکنالوجی نے انوویشن نے بین الاقوامی سطح پر بھی بہت ترقی کی ہے اور کرونا سے بہت زیادہ فائدہ اٹھایا ہے اور کرونا میں اس ٹیکنالوجی کو بہت ایفیشینٹلی یوز کیا ہے. اسی طرح کی ایک سٹور ہے جس کا ذکر کیے بغیر ہم نہیں رہ سکتے. ہم ایک چھوٹی سی بریک لیتے ہیں اور بریک کے بعد اس سٹور کا ہم ذکر کریں گے. سٹے ٹیون.